0: تیر اور پرمود کر پہنچے تیر.
1: جدو جنگ جیت لیا فتح پا لئی جتھے گلگی دھرماراج تیرج دھاری ستگرو تیرج دھار کے کھڑے نے اوتھے جا پہنچے سارے.
0: سیتا بیگ اتر ہے ترے گر کے چرن بند نہ کرے.
1: سیدا بیگ گھوڑے تو تھلے اترے آ کے انہیں ستگرو مہاراج جی نو متھا ٹیکیا.
0: بولے پربھو عمر برقرار ملے سکھوب این تکرار.
1: مہاراج نے اس طرح کا بچن کیتا کہ لمبی عمر ہووے تیری اور تو بڑے سونے سمے تے بڑا چنگا موقع سی جدوں تو آ کے ساموں ملیا ہے.
0: سیدا بیگ سمجھ تو بیگ اہو کندھاری باندھ تیگ.
1: مہاراج کہن لگے سیدا بیگ تو بیگ تو بھاو چھیتی اس گل نوں سمجھ لے ہن یاد کر لے بیتیا سما اپنا انہاں جنماں دے وچ توں کندھاری سیں تے تیگ باندھا ہوندا سی سونی تیگ چنگا لوہا لیا کے کٹنا مٹھے بناونے سونے شستر باندھا ہوندا.
0: پورب گرو نانک تم ملے سیوا کری ہوتی تب پھلے.
1: جدو اسی پہلا گرو نانک دیو جی کے جامے دے سدوں تو ساری بڑے بھلے ڈنگ نال سیوا کیتی سی.
0: تب ہم تو سوئم کہہ گئے کبے بلا میں گے ہت کیے.
1: ادو تیرے نال اسی اس طرح کا بچن کیتا سی یاد کر نال اپنے والوں بھی کرپا درشٹی کیتی ہے کہ انہوں یاد آ جاوے. تینوں یہ کیا سی کہ اسی کدے تینوں بلاواں گے اپنے پاس کدے تینوں ملاں گے یہ یاد کر تینوں بچن کہا سی.
0: شستر بلوکن کرے تہارو تب پرکھیں گے جتھا اچارو.
1: پھر تم جویں کہنا نا کہ میری تلوار دیکھو یہ بڑی تکھی ہے یہ دھار بڑی تکھی ہے پھر تدوں اسی تیرے شستر دیکھاں گے ادو پرکھاں گے تیری تلوار نو.
0: پرچا پرتھم شبد کو کیا پاچھے اس پرکار کہہ دیا.
1: پہلا تینو شبد دا پرچا پایا سی پہلو اسی نام جپایا بانی پڑھائی پاو نام دے وچ لایا سی تینو تے بعد دے وچ پھر اس طرح دا بچن کیتا سی کہ اسی پھر کدے جدو سونا سما آوے گا تیرے شستر دیکھاں گے.
0: چپک کمائل کرامات چن خیر کھلس جنات.
1: سو اس طرح کا جڑا بچن سی تیرے تائیں کیتا سی کہ جیڑی ہے تو یہ کہا سی سانو کہ جیڑی بندوق چلاونی ہے یہ گولی جیڑی چلاونی ہے کمال دے نال یہ ایک کرامات ہے. تم کہا سی کہ تہاڈے اندر بڑی کرامات ہے تو اس طرح دے اس نال اسی تینوں بھی کہا سی کہ جیڑی ہے نا جے بندوق چلاونی ہے بندوق دی کمائی دا کمال ایسا ہووے کہ لوگ اس نوں کرامات سمجھن. بندوق دا کمال کرامات ہے اس کمال والے نوں کیڑی چیز نہیں ملدی پاو ساریاں چیزاں ملے گی دوستاں والی دوستی بیشتاں ملن گیاں بیشتاں دوواں لوکاں دے سکھ ملن گے. دوستان نے تو خوش ہونا ہی ہونا تے نال پھر کمال کر کے سوربیرتا ہوئے گی سوربیرتا دے نال پھر پرلوک دے وچ بھی جگہ ملدی ہے.
0: ایتی بات گرو جب کہے سمجھو مغل دے تب سہے.
1: جدو اودے بولے ہوئے بچنا نو ستگرو نے دہرایا پھر کہ تو یاد کر کہ تو سانو کیڑے کیڑے بچن کردا ہوندا سی کی سانو تو کہا سی چھ نا تو کہا سی کیڑی نہیں خیر تو بھاو نیکی تو خلص جڑی ہے سچا دوست جڑی دوستی ہے اسی پرکار جڑا جنت دا ہے واچک بھاو سورگ. بھئی جڑا تلوار چلاونی جاندا ہے شستر چلاونی جاندا ہے سورما جودا ہے سورمے نوں اس لوک وچ بھی وڈیائیاں ملدیاں نے ਅਤੇ ਪਰਲੋਕ ਦੇ ਵਿੱਚ ਵੀ ਜਾ ਕੇ ਉਹਨੂੰ ਵਡਿਆਈਆਂ ਮਿਲਦੀਆਂ ਹਨ.
0: ਕੀਤੀ ਬਾਤ ਗੁਰੂ ਜਬ ਕਹੇ
1: इना बचन सतगुरु महाराज जी ने जद कहा
0: समझे मुगल हृदय तब सहे।
1: उस वक्त तो मुगल सैद खान अपने मन दे अंदर इस गल नूं निश्चय करके समझ गया
0: परे ओ अगारी दंड समान
1: जिवें दंडेवत भाव दंडौत बंधन करन लग्या लम्मे पै जाईदा अगे यां गुरां दे अगे लम्मा पै गया
0: राख राख मुझ पीर महान
1: हे महान पीर हे गुरु नानक देव जी हे गुरु गोबिंद सिंह महाराज सच्चे पातशाह अपनी शरण विच मैनू रख लो रख लो
0: रावर दर्श सुने बच जबै
1: आप जी दे दर्शन जदों कीते जदों बचन सोहने सुने
0: पूरब सिमरत भी अब सबै
1: ओ जिहड़ियां पिछलियां सारियां चीजां सी बचन बलास सी अपने ओ तुहाडा रूप ओ मैनू सारा याद आ गया
0: भई शक्त मुझ बिखै विशाल
1: मेरे विच बड़ी भारी शक्ति हो गई है
0: रखो पीर जी ले ओ संभाल
1: पीर जी हुण तां तुसी रख लो तुसी संभालो मैनू
0: जितक प्रथम की बात उबाचे
1: जिन्ना का आप जी ने पहले जेड़े बचन कहे सन
0: सब जानी मैं बीती सो साचे
1: मैनू याद आ गया के सारियां गल्लां बिल्कुल सच्चियां मेरे नाल बीतियां हन
0: दे तीरज तब प्रभ ठेग राखा
1: उस वक्त महाराज जी ने इनू तीरज दिता थापड़ा दिता अते अपने कोल ही रख लिया नाल ही
0: जिस को नित दर्शन अबलाखा
1: जिनू हर रोज सैदा बेग नू एक दर्शना दी अबलाखा ही सी होर कोई इच्छा नहीं सी
0: मुगल प्रमोद कलो और पायो
1: मुगल ने भाव सैदा बेग ने मन दे अंदर बहुत खुशी महसूस कीती
0: जीत कडेरा सकल लुटायो
1: जिन्ना कडेरा सी पैसा धन दौलत पदार्थ ओ सारा ही लुटा दिता अपनियां फौजां नूं ही दे दिता
0: सब किछ त्याग रहे प्रभ पास
1: सारा कुछ छड़ दिता कहण लग्या बई मैनू अपनी मंजिल मिल गई है इस करके मैं हूं गुरां दे कोल ही रहांगा
0: वे परलोक सुख लागी आसा
1: हुण मैनू ए आसा लागी मन च कि मैनू हुण गुरां दे कोल आके कोई फिक्र नहीं है इस लोक दा सुख भी मिलेगा परलोक दा सुख मिलेगा
0: सगल तुरक गए जब दूर उतरे डेरे बिखै हजूर
1: जदों सारे तुरक चले गए बहुत दूर लंघ गईयां फौजां उन्हां दीयां तां महाराज सच्चे पातशाह ने जिथे अपना डेरा कीता होया सी उथे जा के उतरे
0: खान पान दाना तिन पाए बसे निसा पूरब की थाए
1: घोड़ियां नूं भी खाना दाना पाया है और फौजां ने भी लंगर छकिया है अते रात नूं विराजमान होए
0: भई प्रभात कूच कर देन
1: अमृत वेल दा नितनेम करके उस तो बाद सूरज दे चढ़ाओ ना

0: ایسے سمون دشمن پہنچنا ہی نہ پاوے. آپ اگے بڑھتے ہیں, اگے بڑھ کے جا کے اتے لڑائی کر کے اتے ہی فتح پراپت کرتے ہاں.
1: دور آنند پور تو تج گئے راجن کے مقابلے پے.
0: آنند پور صاحب نو چھڈ کے دور چلے گئے, پہلے ہی جا کے رے اس وقت راجیاں نال مقابلہ ہویا.
1: ہت سنگرام ہوئے کر تیارے ہرک سمیت سچیت ادارے.
0: جنگ واسطے تیاری کر کے گئے نے, بہت خوش نے, سچیت ہو کے سارے گئے نے.
1: دوہرا امڈے دل دش دون کے کری تفنگ تیار.
0: دونوں پاسے دیا فوجاں امڑ کے آ پئی, ایک دوجے کے سامنے آپ اپنی بندوقاں بہت گولیاں بھر لیاں, تیار ہو کے ایک دوجے کے سامنے آ گئے.
1: دسترواں کر تج گئی ہن لگی تب مار.
0: جدو مار دے وچ انہاں دی فوج آ گئی, دسترواں ہاتھ دا نشانہ ہے, بندوق پکڑ کے نشانہ ٹکا کے بھئی میرا او سامنے ہے, میرا او سامنے نشانہ دتا کہ تسی سنگ ہو ایک پاسے ہو کے جنگ کرو, اسی ایک پاسے ہو کے دیکھتے ہیں سارا جنگ, کیونکہ پتا ہی سی کہ ہن جڑے انہاں دے خاص بندے تا رہے نہیں ہے, سنگھ ادھر اگے نالوں بھی زیادہ بدے ہوئے نے, تکڑے نے. اس طرح مہاراج کہہ رہے یہ بھی تھی ایک پاسے جنگ کرو, اسی ادھر کھڑتے ہیں اچے ٹلے تے دیکھتے ہیں جنگ.
1: اچے تھل پر ہے فطرے دونوں دش کے دل کو لے.
2: اچے تھان دے اتے کھڑے ہو گئے دونوں پاسیاں دے دل جڑے نے ایک دوجے نے دیکھے ہے.
1: سنگھ آٹھ سہ ہوئے سودھانے دس ہزار گرپتی پٹ آنے.
2: اور سنگھاں دی شروع تو لے کے نیتی چھویں پاتشاہ تو ایسی ہے کہ جدوں بھی دشمن آیا ہے بندوقاں والے پہلے جان گے, ہزار دو ہزار یا ہزار اٹھ سو پانچ سو, ایتھے ہن اٹھ سو سنگھ بندوقاں والا گیا ہے, اگوں جا کے انہاں نے گولی چلاونی ہے, کیونکہ آندیاں سار پہلے لڑائی ہلے دی ہوندی ہے, جی سٹ لیا آدھا سٹ لیا نہیں پھر نہ سٹیا, آدھا سار ہی جدو اٹھ سو گولی کٹھی چلی ہے تو کتنے ہی جانے مورلیاں کتاراں دے سپاہی ڈگ پیندے نے.
1: سنگھ اٹھ سہ ہوئے سودھانے دس ہزار گرپتی پٹ آنے.
2: اٹھ سو سنگھ سابدھان ہویا تو ادھر دس ہزار فوج پہاڑیاں دی آئی.
1: والا بمڑی کی تھر مالا ایک سار پرکاشی جوالا.
2: جوالا بمنیاں بندوقاں تو پاو کے گھوڑیاں تے چڑھے ہوئے, قطار دے وچ اٹھ سو بندہ بہت ہوں, اٹھ سو بندوق تھوڑی نہیں ہوں, تو اس وقت اٹھ سو گولیاں کٹھیاں جلا دیتیاں دس ہزار بندے دے.
1: کٹا جمو میں تڑتا جاگی کرکا برکت گل کا لاگے.
2: کہنے اس وقت کٹا جم جی بدل دی کٹا چڑھ کے آدھی جوالا بمنی آؤں چلیاں گولیاں, تو اسی طرح ہی کہنے جی گڑے پہندے نے مانو گولیاں جا کے سراں وچ وجیاں, کسی دے دل چ وجی, کسی گھوڑے دے وجی.
1: آئے کو پھر طوفان دے اگر کو مار گرا میں.
2: جیڑا بھی اگے ودھدا ہے پہاڑیا اون مار کے سٹ دیندے نے.
1: دیکھ پرس پر پنے پہاڑے اے ودیا سنگن میں پارے.
2: پہاڑیے جڑے نے وہ ایک دوجے نو سپاہی دیکھ کے کہندے نے آ جڑی سنگاں وچ ودیا نا لڑائی دی, آوندیاں سار گولیاں نال سواگت کردے نے, جڑا اے انہاں دی ودیا بڑی کمال دی ہے.
1: آئے تو آئے پن ہتے نشانے نج بچائے کر بور پیانے.
2: گھوڑے پجا کے گولیاں چھڈ کے پھر ایک دم گھوڑا واپس پجا کے لے جانا, انہاں دی مار تو باہر ہو جانا, پھر بندوقاں بھر کے پھر آ جانا, یہ انہاں دی خاص ودیا ہے.
1: کر ہنکار خالصارے دے اولڑ پرے اگر کو تدے.
2: ہن خالسا جی نوں بھی تھوڑا ہنکار ہون لگ پیا, بھئی اسی تاں بڑے تکڑے جوڑے ہاں, یوں کر کے وہ پہاڑیاں دے پیچھے پی گئے.
1: بھیم چند نج انگ بچائے رل کے سنمک سکے نہ آئے.
2: بھیم چند جی نوں اپنی جان پیاری ہے, وہ اپنے انگاں نوں بچاؤندا ہے,
0: मैदाने जंग दे कदे सामने घट ही आउंदा है।
1: भूम चंद है उप चंद हंडूरी तायो देव शरण को संग मिलायो।
0: भूप चंद हंडूरिया ते राजा देव शरण ये भी नाल मिला के इन्हां नूं लैके आया है।
1: और वजीर सिंह रण काला छूटत गुलका नाद कराला।
0: राजा वजीर सिंह इन्हें भी बड़ा भारी जंग कीता गोलियां चलाईया।
1: सब सिपा को आगै धरेओ आप भी लड़न हेत मन करेओ।
0: सारे सिपाहियां नूं अगे भेजदे ने अते आप भी लड़ाई वास्ते राजा ने अपनियां तलवारां कढ़ियां होईयां ने।
1: उत तड़ा बर शब्द तुफंगन गिरे सूर लागी जिन अंगन।
0: तड़ा पड़ गोलियां दी आवाज आउंदी गोलियां बहुत चलदियां ने जिन्हां दे अंगां ते आ के लगदियां ने ओ उत्थे ही डिग पैंदे ने दाड़ करके।
1: रुदर निक्स छित रक्त बिसाला लगे कराहन घायल जाला।
0: खून निकलदा है तां धरती लाल हो जांदी है अते सारे जने क्रौन लग पैंदे हाए हाए करदे ने।
1: उन चंबेल आन कर लरे आयुध अनेक प्रहारन करे।
0: अनेक प्रकार दे फिर हमले कीते फिर चंबे वाला राजा भी आके लड़िया।
1: कुल्लू कैंठल कै जसवारे।
0: कुल्लू वाला राजा कैंठल वाला राजा अते जसवालिया राजा।
1: वीर सिंह पहुंचो बल भारे।
0: वीर सिंह राजा भी जड़ा बड़ा बल वाला सी ए भी आके पहुंचया लड़िया।
1: इतते आलम सिंह अगारे उदे सिंह गन बान प्रारे।
0: इधरों भाई आलम सिंह जी ने भाई उदय सिंह ने जिन्हां दी धनुष विद्या बहुत तकड़ी है बड़े अच्छे तीर अंदाज हन तीर चलाउंदे ने।
1: तिस छिन भेजियो नर गोसाई सकल खालसे देओ सुनाए।
0: उस वक्त महाराज जी ने एक बंदा भेजिया अपने कोलों सारे खालसे नूं एक सुनेहा दिता आगे।
1: वधो न आगे थिर है लड़ो ज्वाला बमणी छोरन करो।
0: महाराज ने सुनेहा दिता भी सारिया नूं एक गल कह दिओ अपने मोर्चे विच डट के गोली चलाई जाओ अगे नहीं वधना अगे वधन विच अपना नुकसान होवेगा।
1: सुनियो हुकम को टिक टिक लड़े आगे नहीं बदै फट फिरे।
0: हुक्म नूं सुनिया तां सारे जने टिक टिक के चंगी तरह लड़े हुक्म नूं मनदे ने अगे नहीं वधे।
1: मिल पहाड़ियन काले ओहेला मार मार कर रो रै मेला।
0: उस वक्त बहुत ज्यादा पहाड़ियां ने हमला किया इधरों सिंघां ने चंगा दबाव दिता इस तरह मार मार के पहाड़ियां नूं पिछे भजाया।
1: धुंद पटोल पटै बो बाजे मारू राग सुनत भट गाजे।
0: जदों बहुत सारे पहाड़ी बाजे जिहड़े मैदाने जंग दे बाजे वजदे ने मारू बाजे कहिंदे जिन्हां नूं नगारे वजने टूटियां वजणियां इत्यादिक इहदे नाल जोश पैदा हुंदा है। जोश पैदा हुंदिया सारी फिर लड़दे ने।
1: नट जिम उछले छाल छलंगे कै कै सिपर किरपाना नंगे।
0: किरपाना नंगियां ने अपने कोल ढालां पकड़ियां होईयां ने। नट हुंदा बाजीगर जिवें छालां मारदा है इस तरह सारे जाने छालां मारदे होए मैदाने जंग दे च लड़दे हां।
1: ओरण पड़े वीरे इक बारे सिंगन लग पहुंचे बल भारे।
0: एक बारी तो सारे पहाड़िए बड़ा जोर पा के तकड़ा हल्ला करके सिंगा दे नेड़े आ पहुंचे।
1: सेले परछे आन चलाए सिंगन सनमुख काव सुखाए।
0: सेले बरछे सब चलाए सिंगा दे सनमुख होके बहुत सारे जख्म खादे।
1: थाव न तजी अरे रण रहे
0: सिंगा ने थां नहीं छड़ी भावें जख्मी भी होए। महाराज ने कहा सी अगे नहीं जाना इस करके उत्थे ही डटे रहे।
1: गुर प्रताप तेरे पगन दहे।
0: गुरां दा प्रताप दा सदका वचन मनदिया होया जदों काम कीता दुश्मन नूं बहुत गोलियां वज्जियां इस करके जित सिंगा दी हो रही है।
1: काली हेल चाल पट खरे इतने बिखै सिंह रिस भरे।
0: इन्ना गुस्सा चढ़िया सिंघां नूं ते बहुत तकड़ा हमला जिहड़ा सी पहाड़ियां दे उपर कीता।
1: इतने बिखै सिंह रिस भरे खड़ग मियान ते खेच निकारे।
0: इन्हें सिंह वीरराज चाह गए, आपो अपने श्री साहबां कढ लिया, ताले पकड़ ले ते जंग करन लगे।
1: तुरत फुरत कर हते जुझारे,
0: तुरत फुरती दे नाल ही उस वक्त उन्हां दे किन्ने जुझार योधे मार दिते।
1: जब दस बीस अगर के मारे अते कुछ शत्रु डर धारे।
0: जो दस बीस बंदे उन्हां दे मारे तां जिहड़े पहाड़िए सी ओह पिछे नूं हट गए।
1: देखत पयो खालसा आगे मोहरा छोड़ पहाड़ी भागे।
0: खालसा जी फिर अगे वध गए, होर जद कुछ बंदे उन्हां दे मारे गए। जदों इस तरह हमला किया दौड़ के, उस वक्त पहाड़िए भी दौड़ गए, पहाड़िए भी पिछे नूं दौड़ ले, सिंह उन्हां दे पिछे दौड़ ले।
1: परे गैल मैं टले न टाले खड़के खड़ग कराल बिसाले।
0: हुण महाराज ने कहा सी जिन्ना मर्जी कुछ हो जाए मोर्चा ना छड्डियो, अपना अगे नहीं वधना है, नुकसान है उहदे च अपना। पर इत्थे आके जदों थोड़ा जिहा होया हमला, देखिया कि असीं जित रहे हां, पहाड़िए भज रहे ने, सिंह गुरु साहब का वचन भुल के पहाड़ियां दे मगर दौड़ ले।
1: जबै जुद जागा कटे सीस बागा।
0: जदों चंगा जंग चलिया उस वक्त सारियां दे सिर जिहड़े सी ਉਹ ਕੱਟ ਦਿੱਤੇ ਉਹਨਾਂ ਦੇ ਕੱਪੜਿਆਂ ਸਮੇਤ।
1: ਵੱਡੇ ਖੱਗ ਧਾਰਾ ਜਥਾ ਕਾਠ ਆਰਾ।
0: ਜਿਵੇਂ ਲੱਕੜ ਨੂੰ ਆਰਾ ਵੜਦਾ ਹੈ, ਇਸ ਤਰ੍ਹਾਂ ਸਾਰਿਆਂ ਨੇ ਆਪਣੀਆਂ ਸ੍ਰੀ ਸਾਹਿਬਾਂ ਨਾਲ ਇਹਨਾਂ ਦੇ ਖਾਤਮੇ ਕੀਤੇ ਪਹਾੜੀਆਂ ਦੇ।
1: ਗਿਰੇ ਜੁਦ ਸੂਰਾ ਨਿਰਭੈ ਨੰਦ ਕੂਰਾ।
0: ਸੋ ਉਸ ਵਕਤ ਬਹੁਤ ਸਾਰੇ ਸੂਰਮੇ ਜਿਹੜੇ ਡਿੱਗੇ, ਨਿਰਭੈ ਨੰਦ ਰਾਜੇ ਦੇ ਜਿਹੜੇ ਪੁੱਤਰ ਸੀ ਰਾਜਕੁਮਾਰ, ਜਿਹੜੇ ਬੜਕਾਂ ਮਾਰਦੇ ਆਏ ਸੀ ਪਿੱਛੋਂ, ਉਹ ਸਭ ਝੂਠੇ ਪੈ ਗਏ।
1: ਗੁਰੂ ਦੇਖ ਦੂਰੰ ਪਇਓ ਜੰਗ ਪੂਰੰਗ।
0: ਮਹਾਰਾਜ ਦੂਰੋਂ ਦੇਖ ਰਹੇ ਨੇ ਬੜਾ ਭਾਰੀ ਜੰਗ ਹੋ ਰਿਹਾ ਹੈ।
1: ਕੜਾ ਕਾੜ ਮਾਚੀ ਜਿਮੀ ਸ਼੍ਰੋਣ ਰਾਚੀ।
0: ਕੜਾ ਕਾੜ ਗੋਲੀਆਂ ਚੱਲੀਆਂ, ਬਹੁਤ ਜੰਗ ਹੋਇਆ, ਜ਼ਮੀਨ ਸਾਰੀ ਖੂਨ ਦੇ ਨਾਲ ਭਰ ਗਈ ਹੈ।
1: ਭਜੇ ਡੋਗਰਾਨੇ ਤਜਿਓ ਖੇਤ ਬਾਨੇ।
0: ਉਸ ਵਕਤ ਪਹਾੜੀਏ ਸਾਰੇ ਭੱਜ ਲਏ, ਉਹਨਾਂ ਨੇ ਮੈਦਾਨੇ ਜੰਗ ਨੂੰ ਛੱਡ ਦਿੱਤਾ ਹੈ।
1: ਜਬੈ ਸਿੰਘ ਧਾਏ ਪਹਾੜੀ ਪਲਾਏ।
0: ਜਦੋਂ ਸਿੰਘ ਭੱਜੇ ਉਹਨਾਂ ਵੱਲ ਨੂੰ, ਪਹਾੜੀਏ